0: ऐं जॾहिं खेन चयो वञे थो त पैरवी करियो उन ई शइ जी जेका अल्लाह नाज़िल कई आहे, त चवनि था त असां त उन जी ॻाल्हि जी पैरवी कंदासूं जंहिं ते असां पंहिंजनि अबनि ॾाॾनि खे ॾिठो। छा इहे उन्हनि जी पैरवी कंदा? तोणे जो शैतान भड़कंदड़ बाहि ॾांहुं छो न सॼींदो हुजे?
1: فقد استمسك بالعروة الوثقى وإلى الله عاقبة الأمور
0: جنهن ماڻهن پانجو پان الله جي حوالي ڪري ڇڏيو ۽ عملن جو به نيڪ هجي تنهن حقيقت ۾ ڏاڍو ڀروسي جوڳو سهارو کڻي جھليو ۽ سڀني معاملن جو آخري فيصلو الله جي هٿ ۾ آهي।

0: हर पहर, जिंदगी की लहर, GFM 88 नेटवर्क, सिंध की आवाज।
1: दिल जान पाकिस्तान, हमारा देश हमारा मान। दिल जान पाकिस्तान, दिल जान पाकिस्तान।
2: मैं सबा फैसल। 14 अगस्त वो दिन है जब मुसलमानों के काफिले आजादी को मंजिल और उनके ख्वाब को ताबीर मिली थी। काफिले की मंजिल और ख्वाब की ताबीर आजादी थी। आजादी, आजादी जो एक अनमोल नेमत है, जो जिंदगी का हुस्न और निखार है, इंसानियत की बहार।
1: दिल जान पाकिस्तान, हमारा देश हमारा मान। दिल जान पाकिस्तान, दिल जान पाकिस्तान।
3: खुशखबरी, साफ ऐं शिफाफ पाणी सेहतमंद जिंदगी जी ज़मानत।
4: अवां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो, मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड,
3: जेको पेश करे तो 330 मिलीलीटर, 500 मिलीलीटर, 1.5 मिलीलीटर पाणी जी बोतल,
4: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
3: उन खां अलावा असां वटि रिफिल जी सहूलियत पिण सस्ते अॻिते मौजूद आहे।
4: अवां जे एतमाद खे क़ाइम कंदे, अवां जी ज़रूरत जो ख़्याल रखंदे,
3: ऑफिस हुजे या घर या कारोबार, शादी ऐं ॿियनि तक़रीबात लाइ हाणे असां सां राब्तो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03718003920।
4: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर, वेझो सोनेरी बैंक, बदीन रोड, मातली।
5: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो,
6: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
5: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतुनि जे बीमारियुनि जी माहिर डॉक्टरियाणी डॉक्टर अतीका सईद,
6: रोज़ानो सुबुह जो 10 खां राति जो 10 बजे ताईं मरीजनि जो इलाज कंदी।
5: औलाद जो न थियण, औरतुनि जे मखसूस बीमारियुनि, हये में सूर, चेल में सूर, रत जो घटि थियण, कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी। ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
6: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली। वधीक मालूमात लाइ 2347-3241-230।
7: कैश ऐं किस्तनि ते प्रीकास्ट RCC घरनि जूं पकियूं छितूं लॻाइण लाइ ख़ुशख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तनि ते 50 साल गारंटी सां छितूं लॻरायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा ख़ुदा बख़्श होसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड, मातली।
8: ख़ुशख़बरी, अवां जे पंहिंजे शहर मातली में अवां जो ॼातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं, सलीम कॉलोनी, टंडो गुलाम अली रोड, मातली। डॉक्टर अज़ा मुस्तफ़ा, CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण, औरतुनि जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण, बांझपन।
5: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। यादि रख, निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT, लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी, मोबाइल नंबर 2310-31-43-842।
9: पाकिस्तान बनाने वाले
10: रखी जिन्होंने बुनियाद, आज भी हैं याद।
9: पाकिस्तान बनाने वाले
11: 9 नवंबर 1877 में पैदा होने वाले अल्लामा मोहम्मद इकबाल 20वीं सदी के एक मारूफ शायर, मुसन्निफ, قانون دان، سیاست دان، مسلم صوفی اور تحریک پاکستان کی اہم ترین شخصیات میں سے ایک تھے۔ علامہ نے ابتدائی تعلیم سیالکوٹ میں ہی حاصل کی اور مشن ہائی اسکول سے میٹرک اور مرے کالج سیالکوٹ سے ایف اے کا امتحان پاس کیا۔ زمانۂ طالب علمی میں انہیں میر حسن جیسے استاد ملے جنہوں نے آپ کی صلاحیتوں کے مطابق صحیح رہنمائی کی۔ شاعر مشرق علامہ اقبال حساس دل و دماغ کے مالک تھے۔ آپ کی شاعری زندہ شاعری ہے جس نے تحریک پاکستان کے حامیوں کے دلوں میں آزادی کی وہ شمع روشن کی جسے انگریز اور ہندو مظالم بھی نہ بجھا سکے۔ سن 1926 میں آپ پنجاب لیجسلیٹو اسمبلی کے ممبر چنے گئے۔ آپ آزادی وطن کے علمبردار تھے اور باقاعدہ سیاسی تحریکوں میں حصہ لیتے تھے۔ اسی وجہ سے آپ نے مسلم لیگ میں شمولیت اختیار کی اور جلد ہی آل انڈیا مسلم لیگ کے صدر منتخب ہوئے۔ بحیثیت سیاستدان ان کا سب سے نمایاں کارنامہ نظریہ پاکستان کی تشکیل ہے جو انہوں نے سن 1930 میں الہ آباد میں مسلم لیگ کی صدارت کرتے ہوئے پیش کیا۔ بعد ازاں یہ نظریہ ایک قرارداد کی صورت میں 23 مارچ 1940 کو اجتماعی طور پر منظور کیا گیا، جس کی بنیاد پر مسلم لیگ نے برصغیر میں مسلمانوں کے جدا وطن کے حصول کے لیے تحریک شروع کی اور 7 برس کے بعد اپنا مطالبہ منظور کرانے میں کامیاب رہی۔
9: پاکستان بنانے والے،
10: رکھی جنہوں نے بنیاد، آج بھی ہیں یاد۔
9: پاکستان بنانے والے۔
5: چھاواں پینجے کاروبار جی ترقی لائے سوچے رہا ہو
7: تو پوئے جی اے ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
5: جے کو ہلے تو بنا بریک ہے مسلسل۔
7: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی اے ایف ایم ماتلی بدین۔
5: بس پو ہانے کھنو فون پینجے اشتہار ہلائن لائے
7: اساں جے اسٹیشن مینیجر یونس بکاری ساں ہن نمبر تے رابطو کندا۔
5: 0331252576
7: جی ہاں 2315525786
5: جی اے ایف ایم ریڈیو نیٹ ورک
7: سندھ جو آواز۔

0: जी जनाब वेलकम बलिकार जी एफ एम 88 रेडियो नेटवर्क जी एफ एम मातली जी एफ एम मेहरापुर जी एफ एम सकरंड जी एफ एम मटियारी स्टूडियोज में अवा आजादी जो जोश यानी जश्न आजादी जो स्पेशल शो बुधो पे यूनस पकारी साथ यो साथ बाकी 15 मिंटन जो जी पे जिक्र किया आसे आसे मिंट घट जा 13 मिंट बचा है 13 मिंट में तक कॉल कर चाहिए था नंबर नोट कर 0331252578 6 यानी बुढ़ी 331 5576 बो नंबर है बुढ़ी 313 111 85 जी हाँ 0331 बल्कि 0313331185 ओके जी दिसंदासी त असा गर कॉल ते केर हुंदो बल्कि कॉल ते केर अची चुको आहे दिसी दा वठूं केर असा गर हेलो अस्सलाम वालेकुम जी केर साहब है किथा का गुलाब गुल मिठी थरपारकर छा हाल है गुलाब गुल जश्न आजादी मुबारक हुजन मेहरबानी लख तो अवा सा गड भी केर पे बुधे वालेकुम असलम तमाम घणी मेहरबानी लख तो जश्न आजादी मुबारक हुजन तवांखे दिसंदासी त कॉल ते भी हो सा गड केर आहे उन जे लाइ नंबर हिकड़ो दफ़ो वरी मां रिपीट कयां तकड़ो तकड़ो छो त तव्हां इहो न सम्झो त मूं नंबर न आहे ॿुधायो त पोइ नंबर आहे 0331252578 6 यानी ॿुड़ी 331 5576 ऐं ॿियो नंबर 0313331185 ॾिसंदासीं केरु आहे कॉल ते हलो अस्सलाम वालेकुम साईं मुंहिंजी तबियत ॾाढी भली लॻी पई आहे ख़ैर मुबारकूं ऐं तव्हांखे बि जश्न आज़ादी जूं मुबारकूं हा छा हाल आहे ख़ुशि आहियो चांडिया साहब
1: बाबा जो भाउ तोखे राब्ते में हूंदो मटे ते गाॾी बीठी पर मूंखे नौकरी जो मसलो ड्यूटी में छुटी आहे कोन
0: हा अच्छा अच्छा बिल्कुल महिरबानी तव्हांजी तव्हां असां जेके बि आरजे हूंदा आहियूं उन्हनि जो ख़्याल रखंदा आहियो ऐं महिरबानी तव्हांजो लख थो रहा जी छा चयो अलाए आवाज़ तव्हांजो कटिजे पियो अली अहमद चांडियो साहब जी जी थैंक यू वेरी मच तव्हां कॉल कई जी ओके अली अहमद चांडियो साहब जो आवाज़ सम्झ में नथो अचे इन जे करे महिरबानी तव्हांजो चांडियो साहब थैंक यू भलीकार चवंदासीं उहो लिसनर आहे उहो ॿुधंदड़ आहे जेको हमेशा ख़्यालु रखंदो आहे जॾहिं मुंहिंजी तबियत ख़राब रही त हू बार बार मुंहिंजे नंबर ते कॉल करे हाल अहिवाल वठंदो रहियो सो ॾिसंदासीं त हाणे कॉल ते केरु आहे ऐं कॉल अटेंड करे था वठूं असां सां गॾु आज़ादी जे अॼोके हिन ख़ूबसूरत जशन में शामिल हलो अस्सलाम वालेकुम जी केरु साहब ऐं किथां खां अच्छा हाल है सोलंकी साहब खुश आयो ठीक आयो अमा के जश्न आजादी जी खोड़ सारी मुबारक हुजन तमाम घणी मेहरबानी मोहब्बत लख थो रहा तमाजा हेलो आवाज अचे पियो जी जी आवाज अचे पियो हाँ तमा सा गड़ केर पियो बुधे महिरबानी नज़ीर सोलंकी साहब जो तव्हांजो महिरबानी कॉल करण जे लाइ लख थो रहा महिरबानी ॾिसंदासीं हाणे कॉल ते केरु हलो अस्सलाम वालेकुम महिरबानी सर महिरबानी लख थो रहा
1: अलाह कर दो ख़ुशि हूंदे मुंहिंजो मथो मथो आयो आहे ड्यूटी ते हींअर तुंहिंजो आवाज़ ॿुधमि रेडियो में
0: जी जी जी
1: ॿुधी तोखे फौरन कॉल कई
0: महिरबानी महिरबानी आबाद हुजो शाद हुजो तारनि में चंड खीर में खंड ऐं मेवनि में अंबु हुजो महिरबानी साईं कुर्ब तव्हांजा ख़ुशि हुजो ओके ओके जी जनाब साज़ी आवाज़ जे साथ में यूनुस बकारी साथ ऐं साथ वधे पियो आख़िरी लम्हात ॾे ॾिसंदासीं हाणे कॉल ते केरु आहे हलो अस्सलाम वालेकुम हलो वालेकुम अस्सलाम केरु साहब ऐं किथां खां छा हाल आहे अलमाणी साहब ख़ुशि आहियो ठीकु आहियो
2: अलहमदुल्ला
0: अलहमदुल्ला जश्न आज़ादी मुबारकूं
2: خیر مبارک چاہاں گے
0: لکھ تھورا تاجا خوش جو آباد جو محبت سائیں
2: جی جی
0: اواں سکر بیو کیر پہ بدھے
2: رنتا بالبانی
0: جی بیو کیر پہ بدھے
2: رنتا بالبانی احسان البانی
0: بیو
2: میر محمد البانی
0: بیو
2: نیاز محمد البانی
0: بیو اچھا جی سبنی کے سلام ہے جشن آزادی مبارکوں مہربانی مہربانی ڈسنا سی ہانی کال تے کہہ رہے ہلو السلام علیکم
3: وعلیکم السلام چلا سر
0: سر دعا لگی پے کیر صاحب ہیں کتھاں گا
3: سر شعیب جمالی تو گلایا تے نوم خان کا
0: شعیب جمالی صاحب کیڑا حال ہیں طبیعت کین خوش آیو جشن آزادی لگی پی بالکل انجینئر کے ریکویسٹ تو کریا ہانے ہانے ٹاور تے چڑھی ونی کپڑو ہانی صاف کرے چس اج سوال ان کو اج خوشی ہو ڈی اج منا خوشی جو مبارکوں دے
3: اچھا خیر
0: مبارک مبارک ہو جن سکو ہانے مجھے شو ہاں انشاءاللہ کنٹینیو شوز ہوں ان میں تماس جا سوال جواب کھوڑ پوچھنا سی ٹھیک ہے مہربانی مہربانی جمالی صاحب لکھ تھورا ڈسندا سی ہانے کال تے کہ ہلو السلام علیکم ہلو السلام علیکم کیر صاحب ہیں کتا گا غلام احمد چانگ خوش آیو ٹھیک آیو چنگا بھلا خیر لگو پیا شکر ہے تاکہ جشن آزادی مبارک ہو جائے خیر مبارک ہو تاسا کر بیو کیر پہ بدھے
4: مجھے بھائی تو ہے شہزے بلی چانگ
0: ہاں بیو کیر ہے
4: شہزے ہیں
0: بیو
4: حسنے ہیں
0: بیو
4: حسب
0: ٹھیک ہے سبنی کے جشن آزادی مبارک ہو جائے اوکے تھینک یو جی جناب جی کالز جو سلسلو تمام تیزی سے سٹھو رہو ای زبردست رہو 03125257867 نمبر ہے بڑی 3131525786 03133118 یہ نمبر ہیں جے کہ کھلے لین تاں جلا انا 4 منٹ کیر ہوندو جے کو کال کندو کیر ہوندو جے کو حال احوال کندو چھو تے پروگرام ہے جاری او ساری اواں سان مخاطب ہے ونے پنجو یونس بکاری اج آزادی جو جوش ہے آزادی جے جشن کے ملائیو پیا جی ایف ایم 88 ریڈیو نیٹ ورک تاں ہن مل 4 سٹیشنز تاں سان مخاطب ہیں جن میں جی ایف ایم ماتلی جی ایف ایم مٹیاری جی ایف ایم سکرنڈ جی ایف ایم مہراپور جو گڈل ہی آواز گونجے پیو ہی آواز وطن عزیز جی محبت جوش جذبے سے گونجے تو جی جناب رسنا جی کال تے کہہ رہے ہلو السلام علیکم جی جی بالکل انشاءاللہ تھینک یو میٹھا مانو پاکستان زندہ باد تھینک یو مہربانی جی جناب اجا بھی کال ہے ڈس کہنجی ہے ہلو السلام علیکم وعلیکم السلام کیر صاحب ہیں کتھاں کا ہاں اچھا حال ہے رام چند رانا خوش آئی چنگو بلو جشن آزادی مبارکوں جی جی شکر ہے الحمد للہ طبیعت بالکل صحیح ہے شاش بشاش لگو پیو آیا ہاں کیر کیر دوست بدن تھا سائیں وعلیکم السلام سجی سنگت کے جشن آزادی جو مبارکوں قبول پون
5: گلاب گل
0: ہاں گلاب گل کے جشن آزادی مبارک ہوجن میٹھا مانو مہربانی تو ओके जनाब ये इन मोहब्बतूं आवां सभिनी जूं ऐं मूं वटि बाक़ी बचिया आहिनि टोटल टे मिंट ऐं टिनि मिंटनि में कंहिंजी कॉल अचणु चाहे थी त अची वठे नथी अचे त ख़ैर हुजे आवां सभिनी जो छो त अॼु आहियूं पाण सभु ख़ुशि ऐं बिल्कुलु जोश ऐं जज़्बे सां वाइट सूट पाए सुहिणा सुहिणा कपिड़ा पाए ऐं ज़बरदस्त प्यारे वतन पाकिस्तान जो जेको आहे ख़ूबसूरत बेज लॻल आहे मुंहिंजे खीसे ते ऐं मां बिल्कुलु हशाश वशाश लॻो पियो आहियां ऐं थोरी देरि अॻु में असां केक बि कटियो आहे तमामु ज़बरदस्त इवेंट ऑर्गेनाइज कयो ऐं हुन इवेंट में असांजे रेडियो नेटवर्क जो हथु शामिल आहे यकीन असांजो रेडियो नेटवर्क चाहे थो त वतन अज़ीज़ सां मोहबत कजे वतन वारनि सां प्यार कजे वतन वारनि सां दिलि जो इज़हार कजे सो तव्हां असांजा प्यारा आहियो असांजा वतन वासी आहियो असां ख़ुशनसीब आहियूं त असांजी आज़ादी वतन अज़ीज़ जी आज़ादी खे 79 साल थी चुका ॾिसंदासीं अॼु केरु असां सां गॾु हलो अस्सलाम वालेकुम जी केरु साहब ऐं किथां खां जी मौलवी ताजमहल आशारी साहब कहिड़े ॻोठ खां ऐं किथां खां मोया शाह खां अच्छा थैंक यू वेरी मच भली कार सां गॾु बि केरु पियो ॿुधे जी जी जी किरोड़े कुर्ब तव्हांजा साईं अव्हांखे बि जश्न आज़ादी जूं मुबारकूं हुजनि ख़ैर मुबारकूं लख थोरा लख महिरबानी मोहबतूं तव्हांजूं ओके जनाब अहिड़ी रीति अॼु के प्रोग्राम जा बाक़ी बचा आहिनि 1.5 मिंट बचो 1.5 मिंट में ॾिसूं था काल कंहिंजी आहे सो काल आहे हिकिड़ी वधीक ॾिसूं था कंहिंजी हलो अस्सलाम वालेकुम हलो हलो अस्सलाम वालेकुम आवाज़ कटिजी वियो आवाज़ कोन आयो 1.5 मिंट मां बाक़ी 1.25 मिंट बचो आहे ऐं 1.25 मिंट मां बाक़ी 1 मिंट बचो 1 मिंट बचो आहे 1 मिंट वारो छा कंदो मोकिलाए वठां भला छा कण जो हुन कागे जो अहिड़ी घिंटी वजे अहिड़ो साज़ ऐं आवाज़ वजे ऐं अव्हांजो यूनिस बकारी हलियो वञे हुन खां बहितर आहे त पाकिस्तान ज़िंदाबाद या ख़ूबसूरत नारा हणी अव्हां खां मोकिलाए वठूं त पोइ वतन अज़ीज़ ज़िंदा आहे वतन अज़ीज़ जी ज़िंदा दिल माण्हू ज़िंदा आहिनि क़ौम ज़िंदा आहे जेके क़ौमूं ज़िंदा हूंदियूं आहिनि उन्हनि जा वतन हमेशा शाद ऐं आबाद रहंदा आहिनि सो अल्लाह करे असांजो ही आज़ाद वतन आज़ाद फिज़ाऊं असांजे लाइ ता क़यामत बरक़रार रहनि ऐं असांजे वतन अज़ीज़ पाकिस्तानी कुंड कुर्छ में पाण सभु ईअं मोहबतूं अर्पींदा रहूं मोहबतूं विरिहाईंदा रहूं वंडींदा रहूं त पोइ इन ते अॼु मोकिलायूं था पंहिंजे मेज़बान पंहिंजे यूनिस बकारीअ खे असांजे GFMA रेडियो नेटवर्क जी तमामु ट्रांसमिशन टीम तमामु टेक्निकल असिस्टेंट्स ऐं मुंहिंजे साथ में वेठल स्टूडियो इंजीनियर रब नवाज़ सां गॾु GFM मटियारी जी टीम GFM मैरापुर जी टीम GFM सकरेंड जी टीम समेत अव्हां खां अव्हांजो RJ यूनिस बकारी मोकिलाए थो पाकिस्तान ज़िंदाबाद।

0: सो तव्हांजे लाइ मिली निगमा ऐं वतन अज़ीज़ जे शान में ज़बरदस्त मौसीकी प्ले करे रहिया आहियूं।
1: زندگی گزاریو اعتماد سان قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تا

सो यकीन प्रोग्राम जो टाइम थोड़ो पतो है जो आखिर में तुम असा के मैसेज करे पंजी मौजूदगी जो एहसास दियारो था मोबाइल की राइट ऑप्शन में वही टाइप कंदा एम टी आई थोड़ी स्पेस दींदा पांजो नालो गोठी नालो लिखी करे मैसेज 8881 ते असा के मोकले दियो ذکر کیا سی تے جے مہربان گھومن دے حوالے سان موٹر سائیکل دے ویندا ہیں پوے موٹر سائیکل کے ڈاڈو تیز ہیں رف ہلائندا ہیں کور سراڑا ان ون دل واقعہ پیش چے ویندا ہیں جان بلوچستان ہے ابھی پاکستان ہوں ائی اوے نو جان جے موٹر سائیکل تا کیڑی کرے زخمی تھی پوندا ہیں کدی کدی تے ॾुखाईंदड़ वाक़ियो पेश अची वेंदो आहे त कोशिशि कजे त जेकॾहिं माण्हू घुमण जे लाइ वञे पियो त पोइ तकड़ि छा जी आहे बिल्कुलु न करणु खपे तकड़ि आराम सां एंजॉय कंदो घुमंदो वञे माण्हू छो त हिकड़े फर्द सां गॾु केतिरा ई फर्द सलाहियल हूंदा आहिनि उनजी फैमिली हूंदी आहे उनजो पूरो कुटुंब हूंदो आहे उनजा दोस्त हूंदा आहिनि अहिड़ी ग़लती कॾहिं बि न करणु घुर्जे उमेद आहे त हीअ असांजी रिक्वेस्ट ऐं इहा सलाह उन्हनि दोस्तनि खे ज़रूरु पसंदि आई हूंदी